एको जाप एको सलाहे एक सिमर एको मन आए एक से गुण गाओ अनंत मन तन जाप एक भगवंत एको एक करिया पूरन पूर रे प्रभ्याप अनक बस्तार एक ते पै।